का 1,55,000 मानिस प्रभावित हुनको साथसाथै 10,748.64 हेक्टर कृषि भूमि क्षतिग्रस्त भएका छन्। सलाइदो जिल्लाको हिजो एउटा मृतदेह उद्धार पछि नै बाढमा मृत्यु भएको मानिसको संख्या 98 पुगेको छ। वर्तमान 55 सहायता शिविर 10,000 धेरै मानिस आश्रय लिइरहेका छन्। साथै 18 सहारिय वितरण केन्द्रले बाढ क्षतिग्रस्त जनसाधारणलाई सहारिय दिइरहेका छन्। दोयाङ विद्युत प्रकल्पदेखि निरन्तर पानी छोड्नको कारणले गोलाघाट जिल्लाको बीच बगिरहेको केहीवटा नदी जलाशय विपद सीमाको माथि बगिरहेको छ। गोलाघाट जलसम्पद विभागले जनाएको अनुसार जिल्लाको धनसिरी, गोलाबिल र दोयाङ नदीको पानीको स्तर विपद सीमा माथि रहेको छ। प्रशासनले नोइका छेउछेउ मानिसहरूलाई सतर्क हुनलाई आह्वान जनाएका छन् र सिरीभूमि जिल्लाको कुसियारा नदीको पानी पनि विपद सीमाको माथि बगिरहेको छ। असमको चारवटा जिल्लामा हालैमा बाण क्षतिग्रस्त द्रुत समीक्षा र वैज्ञानिक जरिप निश्चित गर्नको निम्ति राज्य सरकारले विशेष व्यवस्था ग्रहण गरेको छ। जोरहाट सिनेमाको सम्मेलन केन्द्रमा हिजो मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले उपस्थित भई शिवसागर, सराइदो, जोरहाट र गोलाघाट जिल्लामा भएको क्षयक्षतिको द्रुत मूल्यायनको निम्ति प्रस्तुत गरेको मोबाइल एप्लिकेशन व्यवहार प्रशिक्षण कार्यसूची अनुष्ठित भएको छ। यो व्यवस्थाले बाण पीडित जनसाधारणलाई सहाय प्रदान र पुनः संस्थापन प्रक्रियाको चाँडै र श्रृङ्खलाबद्ध गर्नमा विशेष रूपमा सहाय गर्नेछ भन्दै आशा गरिएको छ। कार्यक्रमपछि सांवादिक अघि मुख्यमन्त्री शर्माले भन्नुभएको छ कि भोलि यो बाणमा क्षयक्षतिको जरिप हुनेछ र जरिपको अंशमा लिएका विषयहरूको निम्ति आजदेखि जिल्ला पर्यायमा प्रशिक्षण अनुष्ठित भएको छ। असम सरकारको खाद्य र राजस्व वितरण ग्राहक परिक्रमा समवाय तथा अरू दफ्तरका मन्त्री कौशिक राईले आज बिहान डिब्रुगढ जिल्लाको धान क्रय केन्द्र र सुलभ मूल्यको पसल र गाउँ पञ्चायत समवाय समिति परिदर्शन गर्नुभयो। त्यहाँपछि श्री राईले गृह निर्माण र नगर परिक्रमा विभागको अधीनमा डिब्रुगढ पौर निगम एलेका निर्मीयमान तथा निर्माण सम्पूर्ण भएको विभिन्न प्रकल्प पनि प्रदर्शन गर्नुभएको छ। दिउँसोको भागमा श्री राईले डिब्रुगढ जिल्लाको बीजेपी कार्यालय प्रदर्शन गर्नको साथसाथै बेलुकी गृह निर्माण र नगर परिक्रमा विभाग, खाद्य राजस्व वितरण ग्राहक परिक्रमा विभाग र समवाय विभागको एउटा छलफल बैठकमा भाग लिनुहुनेछ र डिब्रुगढ जिल्लाको आयुक्त कार्यालयमा यो बैठक अनुष्ठित भएको छ। यसको पूर्वमा श्री राईले डिब्रुगढ जिल्लाको नाहरकटियामा उपस्थित भए विभागीय विभिन्न दिशाको सन्दर्भमा छलफल गर्नुभएको छ। स्वाधीनता दिवसको प्राक्षणमा हिजो राज्यको सरकारको आरक्षी प्रशासक व्यापक अदली बदली भएको छ। गृह विभागले जारी गरेको निर्देशन अनुसार असम आरक्षीको केहीवटा शीर्ष पर्यायका विषयहरूलाई नयाँ दायित्व अर्पण गरिएको छ। यस अनुसार विशेष शाखामा उप आरक्षी परिदर्शक रत्ना सिंहलाई पदोन्नति र विशेष शाखाको आरक्षी महापरिदर्शकको रूपमा नियुक्ति दिएको छ। विशेष शाखाको पूर्वमा आरक्षी र महापरिदर्शक कनकन ज्योति सैकियालाई जोरहाटको पूर्व मण्डल आरक्षी महापरिदर्शकको रूपमा बदली गरेको छ। बयागाउँको पश्चिम मण्डलको विजयगिरी, कुम्लीघाटको बीटीएडीको आरक्षी परिदर्शकमा दायित्व अर्पण गरिएको छ। तेजपुर उत्तर मण्डलको आरक्षी महापरिदर्शक प्रशान्त सागर साङमाईलाई असमको अग्नि र जरूरीकालीन सेवाको आरक्षी महापरिदर्शकको रूपमा बदली गरिएको छ। माजुली जिल्लाको नामनी माजुली महरीसुक गाउँको हस्ततात शिल्पी रीति दलेले राष्ट्रिय हस्ततात पुरस्कार 2025 प्राप्त गरेका छन्। हिजो द्वादशौं हस्ततात दिवस उपलक्ष्यमा नयाँ दिल्लीमा आयोजित कार्यक्रममा शिल्पीलाई यो सम्मान प्रदान गरिएको छ। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले हिजो राष्ट्रपति भवनको सांस्कृतिक केन्द्र दिव्याङ्ग रीति दलेलाई एउटा बटा प्रदान गर्नुभयो। उल्लेखयोग्य छ कि सिपिनीको रीति दलले आफ्नो हातले बुनेको सिल्क गेयर र विभिन्न परम्परागत पहिरनको निम्ति पुरस्कार प्राप्त गर्नुभएको छ। कलाकारज्यूलाई यो पुरस्कार माजुलीको बयन शिल्पहरूको बीच आनन्दको समाचार लिएर आएको छ र राज्यको अरू 3 हस्ततात कलाकारलाई पनि हिजो पुरस्कार दिएको छ। गुवाहाटीको असम क्रिकेट एसोसिएसन स्टेडियममा अनुष्ठित एपिएलमा हिजो बराक लेजेन्ड्स सराइदेव सनराइजर्सलाई 6 परास्त गर्दछन् र बराकले 125 रनको विजयको लक्ष्यले खेल आरम्भ गर्दै 18 बलमा 2 विकेट गुमाई निर्धारित लक्ष्यमा उपनीत भएका छन्। सुन्दै हुनुहुन्छ समाचार आजलाई पूरा भयो।

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महबुब शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेको छौं। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मेरो मेपको 411.5 मिटर, तदनुसार 729 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगा हर्जमा। श्रोताबिन, समयले स्टुडियोको घर अनुसार 3:21 र 2 सेकेन्ड भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्रीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरिरहेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, आज शनिबार र हजुर समक्ष प्रस्तुत छ साहित्यिक कार्यक्रम, र आज साहित्यिक कार्यक्रम अन्तर्गत प्रस्तुत छ लघुकथा र स्वरचित केही कविता पाठहरू। पहिलो सुन्नुहोस् स्वरचित लघुकथा प्रेम काफ्लेद्वारा, र पाठ गर्दैछु म गङ्गा छेत्री। लघुकथाको शीर्षक रहेको छ छुटेको रेल। बिहान

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महबो शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेको छौं। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मेरियम एफको 411.5 मिटर तदनुसार 729 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगा हर्जमा। श्रोताबिन, समयले स्टुडियो घर अनुसार 3:21 र 2 सेकेन्ड भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्रीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरिरहेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, आज शनिबार र हजुर समक्ष प्रस्तुत छ साहित्यिक कार्यक्रम, र आज साहित्यिक कार्यक्रम अन्तर्गत प्रस्तुत छ लघुकथा र स्वरचित केही कविता पाठहरू। पहिले सुन्नुहोस् स्वरचित लघुकथा प्रेम काफ्लेद्वारा, र पाठ गर्दैछु म गङ्गा छेत्री। लघुकथाको शीर्षक रहेको छ छुटेको रेल। बिहानको समय थियो, आकाशमा बादल लागेको थियो र स्टेसनको प्लेटफर्ममा मानिसहरूको भिड थियो। केही आफ्नो गन्तव्यतिर जाँदै थिए, केही कसैलाई विदाई गर्दै थिए। त्यही भिडको एउटा कुनामा एउटा वृद्ध मानिस चुपचाप बसिरहेका थिए र हातमा पुरानो झोला थियो र आँखामा अनौठो प्रतीक्षा। उनको नाम थियो हरिप्रसाद। उमेरले 60 नागिसकेको थियो, तर आज उनको अनुहारमा उमेरभन्दा धेरै थकान देखिन्थ्यो। उनी बारम्बार आफ्नो घडी हेर्थे। अझै 10 मिनट बाँकी छ, ऊ आउँछे होला, उनले आफैसँग भने। उनकी छोरी सरिता धेरै वर्षपछि गाउँ फर्किँदै थिए। सरिता सानै हुँदा उनकी आमा मृत्यु भएको थियो र त्यसपछि हरिप्रसादले नै छोरीलाई हुर्काएका थिए। दिनभरि खेतमा काम गर्ने, साँझ घर फर्केर छोरीका लागि खाना बनाउने र उनको जीवनको एउटा उद्देश्य थियो र छोरीलाई राम्रो मान्छे बनाउनु। सरिता पनि बाबालाई धेरै माया गर्थी। सानो हुँदा ऊ प्राय बाबाको काखमा चढेर भन्थी, बाबा म ठुलो भएपछि तपाईँलाई कहिले एक्लै छोड्दिन है। हरिप्रसाद हाँस्दै भन्थे, हुन्छ छोरी, तर पहिले ठुलो त हौ। समय बित्दै गयो। सरिता पढाइमा राम्रो थिए, सहरमा गएर पढ्ने अवसर पाइन्। बाबाले आफ्नो सानो खेतको केही भाग बेचेर उनको पढाइमा खर्च जुटाए। छोरी सहर जाने दिन हरिप्रसादले एउटा सानो झोला दिए र भनेका थिए, छोरी पैसा धेरै दिन सकिनँ, तर यो झोलामा तिम्रो आमाको पुरानो फोटो राखेको छु। कहिले आफू एक्लो महसुस हुँदा हेर्नु। सरिताले बाबालाई अँगालो हाल्दै भनेकी थिए, बाबा म छिट्टै फर्केर आउँछु, र तर त्यो छिट्टै धेरै वर्षमा बद्लियो। सहरमा पुगेपछि सरिताले पढाइ गरिन्, जागिर पाइन् अनि आफ्नो संसारमा मनाउन थालिन्। बाबासँग फोनमा कुरा भने भइरहन्थ्यो, बाबा तपाईँ औषधि खानुभयो? खाए छोरी, खाना समयमा खानु है। हुन्छ, हरिप्रसादले हरेक फोन पछि मुस्कुराउँथे, तर फोन राखिसकेपछि घरको सुनसान भित्तातिर हेर्थे। छोरीको आवाज त फोनमा आउँथ्यो, तर घरमा उनको पाइला सुनिने थिएन। एक दिन सरिताले फोन गरिन्, बाबा म अर्को हप्ता आउँदैछु। हरिप्रसादको अनुहार उज्यालो भयो, साँच्चै हो बाबा, यसपटक धेरै दिन बस्छु। त्यस रात हरिप्रसादले धेरै वर्षपछि खुसी भएका भएर खाना बनाए, घर सफा गरे, छोरीलाई मनपर्ने अचार बनाए। पुरानो बाकस खोलेर सरिताका बाल्यकालको फोटो निकालेर हेरे, मेरी छोरी कति ठुली भइसकी छे। उनको आँखाबाट आँसु झर्यो। अन्तत त्यो दिन आयो। हरिप्रसाद बिहानै स्टेसन पुगे। ट्रेन आउने समयभन्दा 2 घन्टा अगाडि नै उनी प्लेटफर्ममा बसेर रेल आउने बाटो हेर्न थाले। 1 घन्टा बित्यो, 2 घन्टा बित्यो। सरिता कहाँ छे, ट्रेनमा आएन। केही क्षण मौनता, त्यसपछि आवाज आयो, काका सरिता आज आउन सकिन, किन? हिजो राति उसको दुर्घटना भयो। हरिप्रसादको हातबाट मोबाइल खस्यो, उनले केही बोल्न सकेनन्, आँखा अगाडि अँध्यारो भयो। केही क्षणपछि उनले बिस्तारै सोधे, मेरी छोरी ठिक त छे? उताबाट आएको जवाबले उनको संसार नै भत्काइदियो, काका सरिता अब हामी बीच छिनन्। हरिप्रसादले प्लेटफर्मको बेन्चमा बसे। वरिपरि मानिसहरू आफ्ना गन्तव्यतिर दौडिरहेका थिए, रेलहरू आइरहेका थिए, गइरहेका थिए, तर उनको संसार त्यही एउटा क्षणमा रोकिएको थियो। उनले काप्दै आफ्नो झोला खोले, त्यसबाट सरिताको बाल्यकालको पुरानो फोटो निकाले।

0: फोटोमा सानी सरिता मुस्कुराइरहेका थिए। हरिप्रसादले फोटो छातीमा टाँसेर भने, छोरी तिमीले त भनेकी थियौ नि मलाई कहिले एक्लै छोड्दिन भनेर। उनको आवाज रुँदै रोकियो। घर फर्केपछि उनले छोरीका लागि तयार गरेका खाना टेबलमा राखे। अचारको बोतल खोल्दै भने, सरितालाई यो धेरै मन पर्थ्यो तर घरमा जवाब दिने कही थिएनन्। त्यो रात उनले छोरीको कोठाको ढोका खोले र ओछ्यानमा अझै सरिताको पुरानो कम्बल थियो। भित्तामा उनको बाल्यकालको फोटो थियो। हरिप्रसादले फोटो हेरेर मुस्कुराउन खोजे तर आँखाबाट आँसु बग्रियो। उनले बिस्तारै भने, छोरी तिमी फर्केर नआए पनि म हरेक दिन तिमी आउने बाटो हेर्नेछु। त्यसपछि धेरै वर्ष बित्यो। गाउँमा सबैले हरिप्रसादलाई बिर्सिए तर उनी हरेक बिहान स्टेसन जान्थे। त्यही बेन्चमा बस्थे, रेल आउँदा यात्रीहरूलाई हेर्ने र कहिलेकाहीँ कसैको अनुहारमा सरिताको झल्को देख्ने र मुस्कुराउँदै भन्थे, सायद मेरी छोरी पनि यस्तै देखिन्थी। एक दिन गाउँको एउटा बच्चाले उनलाई सोध्यो, हजुरबा तपाईँ हरेक दिन स्टेसन किन आउनुहुन्छ? हरिप्रसादले केही बेर चुप लागे, त्यसपछि मुस्कुराउँदै भने, मेरो छोरी एक दिन रेल चढेर आएकी थिए, फेरि फर्केर आउन बिर्सिछे। बच्चाले केही बुझेन तर हरिप्रसादको आँखाले सबै कुरा भनिरहेको थियो। कहिलेकाहीँ जीवनमा केही मानिसहरू हामीबाट टाढा जान्छन् तर उनीहरूका सम्झनाहरू कहिले टाढा जाँदैनन्। हामी उनीहरूलाई सम्झेर सोच्छौँ, उनीहरूलाई सम्झेर रुन्छौँ र अन्तत उनीहरूलाई आफ्नो मुटुभित्र राखेर रा बाँच्न सिक्छौँ। हरिप्रसादको प्रतीक्षा आज पनि जारी छ। हरेक रेल आउँदा उनको आँखा ढोकातिर जान्छ। सायद उनलाई थाहा छ सरिता अब कहिले फर्केर आउने छैन, तर बाबाको मनलाई कसले सम्झन सक्छ र? उसका लागि छोरी अझै पनि त्यही सानी बच्ची हो। उसले एक दिन बाबाको काँधमा टाउको राखेर भनेकी थिए, बाबा म तपाईँलाई कहिले एक्लै छोड्दिनँ है। र त्यो एउटा वाक्य आज पनि हरिप्रसादको जीवनको सबैभन्दा ठूलो सम्झना बनेर बाँचेको छ। श्रोताहरूले दिनजन सुन्दै थियो प्रेम काफलेद्वारा स्वरचित लघुकथा। र श्रोताबिन कार्यक्रमको अर्को कोसेली सुनौ स्वरचित केही कविता पाठहरू, नव सपकाटाद्वारा स्वरचित केही कविताहरू।
1: नमस्कार, मेरो पहिलो कविता हाम्रो बाढ प्रकोपमाथि छ। कविताको शीर्षक हो हाम्रो कविता। मलाई एउटा हलो देऊ, एउटा कविता लेख्छु। देऊ छिनो र मार्तोल एकजोर, म कविता कुद्छु। ऊ त्यो बग्दै गरेको केराका थामको भेल समाति राखलौ एकछिन, म कविता रच्छु हाम्रो बाढ संस्कृतिको। तिमी बाँसुरी बजाऊ, म कविता रच्छु। तिमी नाचिदेऊ लौ एक फन्को त्यस बग्दै गरेको भेलमाथि, म एउटा कविता लेख्छु हाम्रो बाढ मनोरञ्जनको। मेरो दोस्रो कविता युक्लिप्टस, आउने पिँढीलाई आशीर्वाद। रमेर बाँच्ने इच्छाले जमेर आएकाहरू, गढेर हेर्ने इच्छाले त्रिनेत्र जड्नेहरू, रहस्य बुझ्ने इच्छाले मस्तिष्क किन्नेहरू, चालै नपाई नाङ्गिए युक्लिप्टसका रुखहरू जस्तो, चालै नपाई नाङ्गिए युक्लिप्टसका रुखहरू जस्तो, नाङ्गिँदैछन् त्यसरी नै युक्लिप्टसका हाँगाहरू जस्तो। यो कस्तो पर्छ र नाङ्गिन युक्लिप्टसका हाँगाहरू झैँ, यसका छायामा हुर्केका यौवनहरू।